पुनः स्वागत अभिवादन सम्पूर्ण श्रोताहरुमा हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौं श्रोताहरु अब प्रस्तुत गर्न लागिरहेछौ लोक तथा आधुनिक गीतहरु त आउनुस् प्रथममा सुनौ नरेन्द्र गुरुङको संगीत शब्द तथा संगीत रचनामा अञ्जली प्रधानको स्वरमा यो कार्यक्रमको प्रथम गीत

0: श्रोताहरु अब समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। समाचार देवेन थापाबाट सुन्नुहोस्।

0: प्रथममा मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले आज मध्यप्रदेशको शेरपुरी जिल्लास्थित कुनो राष्ट्रिय निकुञ्जमा चिता मित्र र सहरिया जनजातिका सदस्यहरूसँग अन्तक्रिया गर्नुभयो। रोजगारी र जल कल्याणलाई प्रवर्धन गर्दै पश्चिम बङ्गाल सरकारले आफ्नो पहिलो पूर्ण बजेट 2026-27 विभिन्न राज्य विभागहरूमा 1,00,000 रिक्त पदहरू भर्ने योजनाको घोषणा गरेको छ। विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकर आज 2 दिनको आधिकारिक भ्रमणमा मंगोलिया पुग्नुभएको छ। ब्रिटेनका प्रधानमन्त्रीले आफ्नो पदबाट राजीनामा दिनुभएको छ अनि मौसम विभागले आज असम र मेघालयमा भारी वर्षाको लागि रेड अलर्ट जारी गरेको छ। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मूले आज मध्यप्रदेशको श्योपुर जिल्लास्थित कुनो राष्ट्रिय निकुञ्जमा चिता मित्र र सहरिया जनजातिका सदस्यहरूसँग अन्तक्रिया गर्नुभयो। उहाँले प्रोजेक्ट चितामा उनीहरूको योगदानको प्रशंसा गर्नुभयो र यस महत्वाकांक्षी संरक्षण कार्यक्रमको सफलतामा स्थानीय समुदायको सक्रिय सहभागिताले महत्त्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्नुभयो।
1: राष्ट्रपति ने कूनो नेशनल पार्क में सफारी की और चीता पुनर्वास परियोजना की प्रगति की समीक्षा की। उन्होंने चीता कमांड एंड कंट्रोल सेंटर का दौरा किया। उन्होंने प्रोजेक्ट चीता पर लगी प्रदर्शनी देखी और जानवरों की निगरानी, ट्रैकिंग और संरक्षण के लिए किए जा रहे उपायों के बारे में जानकारी ली। अधिकारियों ने राष्ट्रपति को बताया कि भारत में अभी 52 चीते हैं, जिनमें 49 कूनो नेशनल पार्क में है, जबकि 3 को गांधी सागर वन्य जीव अभयारण्य में स्थानांतरित कर दिया गया है। प्रधानमंत्री मोदी ने वर्ष 2022 में प्रोजेक्ट चीता की शुरुआत की थी। उन्होंने नामीबिया से लाए गए 8 चीतों को कूनो नेशनल पार्क में छोड़ा था। इसके बाद दक्षिण अफ्रीका और बोत्सवाना से और चीते लाए गए। समाचार कक्ष से जागृति शर्मा।
0: प्रधानमन्त्री मोदीले 2022 नामीबियाबाट ल्याएको 8 चितुवालाई कूनो राष्ट्रिय निकुञ्जमा छोडेर प्रोजेक्ट चिता सुरु गर्नुभएको थियो। रोजगारी र जन कल्याणलाई प्रवर्धन गर्दै पश्चिम बङ्गाल सरकारले आफ्नो पहिलो पूर्ण बजेट 2026-27 विभिन्न राज्य विभागहरूमा 1,00,000 रिक्त पदहरू भर्ने योजनाको घोषणा गरेको छ। वित्तमन्त्री स्वपन दासगुप्ताले आज प्रस्तुत गर्नुभएको प्रस्तावमा यी नयाँ नोकरीहरू 33% महिलाहरूको लागि आरक्षित गरिने बताउनुभयो। यसमा शिक्षक र शिक्षा विभागका कर्मचारीहरूका लागि 50,000 पदहरू र पुलिस विभागमा 20,000 नियुक्तिहरू समावेश छन्। नोकरी खोज्नेहरूलाई सहयोग गर्न सरकारले हालको 5 वर्षको उमेर छुटलाई थप 2 वर्ष बढाउने निर्णय गरेको छ। आवश्यकता अनुसार अग्निवीरहरूको लागि 10% आरक्षणको व्यवस्था गरिएको छ।
2: राज्य सरकार ने सरकारी अर्ध सरकारी कर्मचारी शिक्षक और शिक्षा कर्मियों के लिए 20% महंगाई भत्ते में वृद्धि की घोषणा की है। महंगाई भत्ता बढ़ के 38% हो जाएगा। यही सुविधा पेंशन भोगियों को भी मिलेगा। वित्त मंत्री ने बताया कि ये दर 1 अक्टूबर से लागू होगी। वित्त मंत्री ने बताया कि वर्तमान में राज्य पर कुल ऋण 8,15,891 करोड़ रुपए की है। इस कारण सामाजिक परियोजनाओं और वित्तीय शासन की बीच संतुलन बनाए रखना सरकार की सबसे बड़ी परीक्षा है। बजट में अन्नपूर्णा योजना के लिए 36,000 करोड़ रुपए की प्रावधान किया गया है। पार्श्व शिक्षक का वेतन 5,000 रुपए बढ़ाया गया है। आंगनवाड़ी कर्मी और आशा कर्मियों के लिए मासिक मानदेय में 5,000 रुपए की वृद्धि की गई है। चंदीपन दासगुप्ता के साथ काश्मीर नाहर, आकाशवाणी समाचार, कोलकाता।
0: पूर्वाधार क्षेत्रमा राज्य सरकारले कोलकाता क्षेत्रको लागि कल्याणी नजिकै नयाँ ग्रिनफिल्ड विमानस्थल प्रस्ताव गरेको छ र यस परियोजनाको लागि 1,000 देखि 1,500 एकर जमिन पहिचान गर्ने योजना बनाएको छ। पुरुलिया, बालुरघाट र मालदामा क्षेत्रीय विमानस्थलहरू पनि प्रस्ताव गरेको छ। बजेटमा 2 प्रमुख रक्षा केन्द्रहरूको विस्तार र विकासलाई सहयोग गर्न हाँसिमा र वायुसेना स्टेसनलाई 25 एकर र कलाईकुण्ड वायुसेना स्टेसनलाई 37 एकर जमिन छुट्याउने प्रस्ताव पनि गरेको छ। बजेट पेश गर्दै वित्त मन्त्री स्वपन दासगुप्ताले राज्यमा 3 नयाँ नगरपालिका गठन गरिने प्रस्ताव गर्नुभयो। सिलगढीको शिव मन्दिरलाई नगरपालिका बनाइने, उत्तरबङ्गको गाजोल र चञ्चल पनि नगरपालिका बनाइनेछ। विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकर आज 2 दिनको आधिकारिक भ्रमणमा मंगोलिया पुग्नुभएको छ। डाक्टर जयशंकरले एक सोसियल मिडिया पोस्टमा यो जानकारी साझा गर्नुभएको हो। उहाँले भारत अनि मंगोलिया बीच विशेष साझेदारीलाई अघि बढाउन एक सार्थक वार्ताको आशा गरेको बताउनु भएको छ। यस भ्रमण अवधि विदेश मन्त्रीले मंगोलियाका नेताहरूसँग भेट गर्नुहुनेछ। उहाँले मंगोलियाका विदेश मन्त्री बतमुनक बट्सेसँग पनि वार्ता गर्नुहुनेछ। भ्रमणको दोस्रो चरणमा विदेश मन्त्री बुधबार अनि बिहिबार दक्षिण कोरिया जानुहुनेछ। यस यात्रा अवधि डाक्टर जयशंकरले विदेश मन्त्री चो युनसँग वार्ता गर्नुहुनेछ। उहाँले बिहिबार जेजुमा शान्ति अनि समृद्धिको लागि जेजु फोरममा मुख्य भाषण पनि दिनुहुनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले केन्द्रशासित प्रदेश दादरा र नगर हवेली र दमन र दीवका प्रशासक प्रभुभाई पटेलकी श्रीमती भावनाबेन पटेलको निधनमा शोक व्यक्त गर्नुभएको छ। एक सामाजिक सञ्जाल पोस्टमा प्रधानमन्त्रीले धेरै वर्षदेखि परिवारसँग घनिष्ठ र सौहार्दपूर्ण सम्बन्ध रहेको बताउनु भएको छ। श्री मोदीले शोक सन्तप्त परिवारप्रति संवेदना व्यक्त गर्नुहुँदै दिवंगत आत्माको शान्तिको कामना गर्नुभयो। भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीनले आज लुधियानामा प्रसिद्ध कृषि वैज्ञानिक तथा पद्मभूषण पुरस्कारद्वारा सम्मानित सरदार सिंह जोलसँग भेट गर्नुभयो। श्री नवीनले पन्जाबको कृषि सङ्कटको बारेमा चर्चा गर्नुभयो। बैठकपछि श्री नवीनले कृषि क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको व्यक्तिसँग अन्तर्क्रिया गर्न पाउँदा आफूलाई सौभाग्य प्राप्त भएको बताउनुभयो। उहाँले श्री जोलसँगको आफ्नो चर्चाले कृषि मुद्दाहरूमा बहुमूल्य अन्तर्दृष्टि प्रदान गरेको विश्वास व्यक्त गर्नुभयो। भाजपाका राष्ट्रिय अध्यक्षले आफ्नो विचार र सुझाव राष्ट्रको लागि लाभदायक हुने विश्वास व्यक्त गर्नुभएको छ। ब्रिटेनका प्रधानमन्त्रीले आफ्नो पदबाट राजीनामा दिनुभएको छ। उहाँको लेबर पार्टीभित्र बढ्दो विरोध साथै 100 बढी सांसदहरूले अनि उनी विरुद्ध मोर्चा खोलेपछि उहाँले प्रधानमन्त्रीको पदबाट राजीनामा दिनुभएको हो। पश्चिम बङ्गालको राष्ट्रिय राजमार्ग 27 जलपाइगुडी जिल्लाको जल्दाबाडीमा भएको सडक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या 6 पुगेको छ। मृतकहरूमा 2 महिला र 1 बालक सामेल छन्। जलपाइगुडी मेडिकल कलेज अस्पतालमा 25 घाइते यात्रीहरूको उपचार भइरहेको छ। प्रत्यक्षदर्शीहरूको अनुसार लगभग 32 यात्री बोकेको उत्तर बङ्गाल राज्य परिवहन निगमको बसलाई स्टेसनरी ट्रकले पछाडिबाट ठक्कर दिएको थियो। घटनाको जानकारी पाएर पुलिस जिल्ला प्रशासनका अधिकारीहरू र स्थानीय बासिन्दाहरूले तुरन्तै उद्धार र राहत कार्य सुरु गरेको छ। हरियाणाको राखीगढी पुरातात्विक स्थलबाट उत्खनन गरिएको मानव कङ्काल अवशेषहरू उन्नत वैज्ञानिक अध्ययनको लागि भारतीय मानव विज्ञान सर्वेक्षण एएसआईलाई हस्तान्तरण गरिएको छ। यो प्रक्रिया भारतीय पुरातत्व सर्वेक्षण र भारतीय मानव विज्ञान सर्वेक्षण एएसआई बीच हालै भएको समझदारी पत्र अन्तर्गत गरिएको थियो। उत्तर प्रदेशमा 125,000 रुपियाँको इनाम रहेका कुख्यात अपराधी ललन सिंह हिजो राति सहारनपुरमा उत्तर प्रदेश विशेष कार्यबल द्वारा गरेको इन्काउन्टरमा मारिएको छ। पुलिसका अनुसार इन्काउन्टर सारसावा नागौर रोडमा भएको थियो। बिहारको समस्तीपुर जिल्ला निवासी ललन सिंह विरुद्ध धेरै आपराधिक मामिलाहरू थियो। ललन सिंहमाथि बनारसीमा एक सब इन्सपेक्टरको हत्या गरेर सर्भिस पिस्तोल लुटेको र चन्दौली जिल्लामा डकेती र गोलीबारीका घटनाहरूमा संलग्न भएको आरोप थियो। एसटिएफका अनुसार ललन सिंह र उनका सहयोगीहरू हत्या, ब्याङ्क डकेती, क्यास भ्यान लुट र सरकारी हतियार चोरी लगायत धेरै गम्भीर अपराधहरूमा संलग्न थिए। कतारको प्रमुख प्राकृतिक ग्यास निर्यात ढाँचामा भएको विस्फोटमा 54 घाइते भएका छन् भने 18 निखोज भएका छन्। विश्वको प्रमुख ऊर्जा केन्द्रहरूमध्ये एक रातरास लाफान औद्योगिक क्षेत्रमा हिजो राति विस्फोट भएको थियो। क्षेत्र द्वन्द्वसँग सम्बन्धित अवरोधहरूपछि प्लान्टले सञ्चालन पुनः सुरु गर्ने काम चलिरहेको समयमा विस्फोट भएको थियो, जसले गर्दा बर्जान ग्यास आपूर्ति प्लान्टमा ठूलो आगलागी भएको थियो। आपतकालीन उद्धार टोलीहरू घटनास्थलमा पुगेर राहत र उद्धार कार्य सुरु गरेको थियो। मौसम विभागले आज असम र मेघालयमा भारी वर्षाको लागि रेड अलर्ट जारी गरेको छ। विभागले भोलिसम्म पश्चिम बङ्गाल, कर्नाटक, तेलङ्गाना, केरलम, गोवा, उडिसा र उत्तर पूर्वका केही भागहरूमा भारी वर्षा हुने अनुमान व्यक्त गरेको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा मुख्य समाचार पुनः एकपटक। राष्ट्रपति द्रौपदी मुर्मूले आज मध्यप्रदेशको श्योपुर जिल्लास्थित कुनो राष्ट्र निकुञ्जमा चिता मित्र र सहरीय जनजातिका सदस्यहरूसँग अन्तर्क्रिया गर्नुभयो। रोजगारी र जनकल्याणलाई प्रवर्धन गर्दै पश्चिम बङ्गाल सरकारले आफ्नो पहिलो पूर्ण बजेट 2026-27 विभिन्न राज्य विभागहरूमा 1,00,000 रिक्त पदहरू भर्ने योजनाको घोषणा गरेको छ। विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकर आज 2 दिनको आधिकारिक भ्रमणमा मङ्गोलिया पुग्नुभएको छ। ब्रिटेनका प्रधानमन्त्रीले आफ्नो पदबाट राजीनामा दिनुभएको छ अनि मौसम विभागले आज असम र मेघालयमा भारी वर्षाको लागि रेड अलर्ट जारी गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। 3:15 मा समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

0: श्रोताले भर्खरै सुन्नुभयो नरेन्द्र गुरुङ अनि साथीहरू स्वरमा यो लोकगीत। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा। अनुवादक तथा वाचिका सीमा छेत्री। विषय छ अन्तर्राष्ट्रिय योग दिवस 2026। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। अन्तर्राष्ट्रिय योग दिवस 2026 मुख्य समारोह जून 21, 2026 कोलकाताको ऐतिहासिक रेड रोडमा प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा आयोजित गरिएको थियो। यस अवसरमा पश्चिम बंगालका राज्यपाल आरएन रवि र पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारी पनि उपस्थित थिए। उहाँहरूले प्रतिष्ठित रेड रोडमा लाखौं मानिसहरूसँग विभिन्न आसनहरू गरे। जून 21, 2026 मनाइने 12 अन्तर्राष्ट्रिय योग दिवस इन्टरनेशनल डे अफ योगाको विषयवस्तु स्वस्थ आयुका लागि योग थियो। यसले शारीरिक मानसिक र भावनात्मक कल्याणलाई प्रवर्धन गर्ने समग्र दृष्टिकोणको रूपमा योगको बढ्दो विश्वव्यापी मान्यतालाई प्रतिबिम्बित गर्दछ। भारतको प्राचीन ज्ञानमा जरा गाडिएको र महादेशहरूमा अंगालिएको योग स्वस्थ र सक्रिय जीवनको लागि एक विश्वसनीय मार्गको रूपमा देखा परेको छ। यस विषयवस्तुले योगको जीवन शक्ति, लचिलोपन र स्वतन्त्रतालाई बढावा दिने परिवर्तनकारी क्षमतालाई प्रकाश पार्छ, जबकि निवारक स्वास्थ्य सेवा र समग्र कल्याणको आधारशिलाको रूपमा यसको भूमिकालाई सुदृढ पार्दछ। शारीरिक आसन, श्वास प्रश्वास अभ्यास, ध्यान र सजगताको संयोजन मार्फत योगले गतिशीलता, मानसिक कल्याण र भावनात्मक लचिलोपन कायम राख्नको लागि एक व्यापक दृष्टिकोण प्रदान गर्दछ। प्रधानमन्त्री मोदीले आफ्नो सम्बोधनमा योग विश्वको सबैभन्दा ठूलो सामुदायिक उत्सव बनेको साथै मानिसहरू, समुदाय र संस्कृतिलाई एकैसाथ ल्याउने बताउनुभयो। प्रधानमन्त्रीले यस वर्षको अन्तर्राष्ट्रिय योग दिवसको उत्सवको लागि स्वच्छता से स्वागत मनाइएकोमा कोलकाताका नागरिकहरूलाई बधाई पनि दिनुभयो। श्री मोदीले योग केवल शारीरिक व्यायाम मात्र नभएर मानव भावनाको अभिव्यक्ति हो भन्ने कुरामा जोड़ दिनुभयो। यो सबै उमेर समूहका लागि खुल्ला छ। उहाँले जीवनभरि स्वस्थ रहन योगको भूमिकाको जोड़ दिनुभयो। उहाँले भन्नुभयो, योग अभ्यासले मानिसहरूलाई शारीरिक जीवन शक्ति, मानसिक

शक्ति र जीवनशैली रोगहरू विरुद्ध लचिलोपन कायम राख्न मद्दत गर्दछ। यसले हाम्रो शरीरलाई लचिलो बनाउन मद्दत गर्छ र हाम्रो ऊर्जा स्तर उच्च राख्दछ। योगा 365 दिनै हाम्रो आदर्श वाक्य हुनुपर्छ। योगले हामीलाई मदेखि हामीसम्म एकताबद्ध गर्छ। जब हामी योग गर्छौं, हजारौं हृदय एकैसाथ धड्किन्छ। प्रधानमन्त्रीले जनतामा योगलाई लोकप्रिय बनाउनमा श्री रामकृष्ण परमहंस, स्वामी विवेकानन्द परमहंस, योगानन्द र श्री अरविन्दोको भूमिकालाई सम्झनुभयो। वेद र श्रीमद् भागवत जस्ता हाम्रा पवित्र ग्रन्थहरूले पनि योगलाई शारीरिक स्वास्थ्य र मानसिक शक्ति प्राप्त गर्ने विधिको रूपमा बोल्छन्। योग र ध्यानले हामीलाई प्रकृति र ब्रह्माण्डसँग एक बनाउँछ। योग वास्तवमा पूर्ण कल्याणको लागि मानवतालाई भारतको उपहार हो। आयुको लागि योग भन्ने विषय वस्तुलाई प्रकाश पनि श्री मोदीले पार्नुभयो। उहाँले जोड दिनुभयो, योग एक निरन्तर जीवनशैली हो जसले मानसिक स्वास्थ्य मार्फत शारीरिक तन्दुरुस्तीको बाटो खोल्छ। यसले हामीलाई सन्तुलित तरिकाले बाँच्ने गर्ने र नगर्ने कुराहरू सिकाउँछ। सन्तुलित खाना, मनोरञ्जन र निन्द्रा मार्फत योगले हामीलाई रूपान्तरण गर्छ र हाम्रो समग्र स्वस्थ र जीवनशैलीलाई समृद्ध बनाउँछ। प्रधानमन्त्रीले कोलकाताको रेड रोडमा आयोजित 12 अन्तर्राष्ट्रिय योग दिवसको मुख्य समारोहमा सर्वे भवन्तु सुखिन, सर्वे सन्तु निरामया, सर्वे भद्राणि पश्यन्तु, महा कश्चित्त दुःख भावती भवती भन्ने मन्त्रको उच्चारण गर्दै आफ्नो सम्बोधन समापन गर्नुभयो।

स्वतः भकेछन मनोरञ्जन गराउँदैछौँ विभिन्न फिल्म गीतहरूबाट। त आउनुहोस् कार्यक्रमलाई अघि बढाउँदै अब सुनौ राम लखन फिल्मको यो गीत, गुञ्जन युगल आवाज हो मनहर अनि अनुराधा पौडवालको, संगीतकार लक्ष्मीकान्त प्यारेलालका तथा शब्द आनन्द बख्सीका।

0: श्रोताले भर्खरै सुन्नुभयो सुरेश वाटकर अनि आशा भोसलेको युगल स्वरमा इमानदार फिल्मको यो गीत। अब समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार देवेन थापाबाट सुन्नुहोस्। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले 22 26 जुनसम्म कामाख्या धाममा आयोजित ऐतिहासिक अम्बुबासी महोत्सवको पावन अवसरमा आज माता कामाख्याको पूजा गर्दै महोत्सवमा सहभागी श्रद्धालुहरूलाई स्वागत गर्नुभयो। आफ्नो आधिकारिक सामाजिक सञ्जालमा एक पोस्ट साझा गर्नुहुँदै मुख्यमन्त्रीले भन्नुभयो, गुवाहाटीको नीलाचल पहाडमा अवस्थित माता कामाख्याको पवन अम्बुबासी मा योगको पवित्र अवसरमा जगत जननीको चरणमा कोटि कोटि नमन। मुख्यमन्त्रीले यस भव्य पर्वको लागि असममा आइपुगेका विश्वभरिका भक्तहरूलाई हार्दिक स्वागत गर्नुभयो। उहाँले माता कामाख्याको कृपाले सबैको जीवन सुख शान्ति समृद्धि र आध्यात्मिक शक्तिले भरिपूर्ण होस् भनी प्रार्थना गर्नुभयो। विश्व प्रसिद्ध कामाख्या मन्दिरमा आजदेखि अम्बुबासी मेला सुरु भएको छ। मन्दिरको पट आज राति 9:30 बन्द हुनेछन्। मेलाको औपचारिक उद्घाटन समारोह आज साँझ 6:30 गुवाहाटीको पाण्डु बन्दरगाहमा हुनेछ। यो कार्यक्रमसँगै पूर्वोत्तरको सबैभन्दा ठूलो आध्यात्मिक आयोजनहरू मध्ये एक अम्बुबासी मेलाको आधिकारिक शुभारम्भ हुनेछ। असमका पर्यटन मन्त्री अजन्ता नेओगले प्रमुख अतिथिको रूपमा मेलाको उद्घाटन गर्नुहुनेछ। कार्यक्रममा साधु सन्तहरू, श्रद्धालुहरू, प्रशासनिक अधिकारी र विशिष्ट व्यक्तिहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ। मा कामाख्या धाममा अम्बुबासी मेला 22-26 जारी रहनेछ। यस अवधिमा देश तथा विदेशबाट लाखौँ भक्तजनहरूको आगमन हुने सम्भावना छ। देशका अन्य भागहरू सँगसँगै नागाल्यान्डमा पनि हिजो अन्तर्राष्ट्रिय योग दिवस पालन गरियो। राज्यपाल नन्दकिशोर यादवले अन्तर्राष्ट्रिय योग दिवसको शुभकामना दिनुहुँदै भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा योग भारतमा केवल अभ्यासबाट विश्वव्यापी जनआन्दोलनमा विकसित भएको छ, जसले विश्वभर स्वास्थ्य सन्तुलन र सद्भावको सन्देश फैलाएको छ। राज्यपालले नागरिकहरूलाई योगलाई आफ्नो दैनिक दिनचर्यामा समावेश गर्न र स्वस्थ शरीर, शान्त मन र बलियो राष्ट्र निर्माणमा योगदान पुर्याउन आग्रह गर्नुभयो। कोहिमाको ब्रह्मकुमारी राजयोग ध्यान केन्द्रले स्वस्थ आयुका लागि योग भन्ने विषयमा लागुपदार्थमुक्त हस्ताक्षर अभियानको साथ योग दिवस मनायो। 12 अन्तर्राष्ट्रिय योग दिवस मणिपुरमा बडो उत्साहसँग पालन गरियो। यस वर्षको विषय थियो स्वस्थ आयुका लागि योग। राज्य सरकारले इम्फालको खुमान लम्पक इन्डोर स्टेडियममा मुख्य कार्यक्रमको आयोजन गरेको थियो। मणिपुरका राज्यपाल अजय कुमार भल्ला, मुख्यमन्त्री युमनाम खेमचन्द सिंह, गृहमन्त्री गोविन्द दास कोन्थोजम, मुख्य सचिव र वरिष्ठ सरकारी अधिकारीहरूले बिहानको योग सत्रमा भाग लिएका थिए। कार्यक्रमपछि मुख्यमन्त्रीले सबैलाई आफ्नो दैनिक जीवनमा योग समावेश गर्न प्रोत्साहित गर्नुभयो। उहाँले योगको व्यापक प्रसारले प्रधानमन्त्री नरेन्द्र मोदीको बलियो र समृद्ध राष्ट्रको दृष्टिकोणलाई साकार पार्न सहयोग गर्ने कुरामा जोड दिनुभयो। योगको बढ्दो विश्वव्यापी प्रभावलाई उजागर गर्दै मुख्यमन्त्रीले 127 बढी देशका मानिसहरूले अहिले यसको अभ्यास गरिरहेको उल्लेख गर्नुभयो र आउँदो भविष्यमा यसलाई ओलम्पिकमा समावेश गर्न सकिने आशा पनि व्यक्त गर्नुभयो। अरुणाचल प्रदेशमा लगातार परेको मुसलधारे वर्षाका कारण चिलिन नदीमा आएको बाढीले जोनाई क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको छ। बढ्दो जलस्तरका कारण सडक, घर र कृषियोग्य जमिन डुबाउमा परेको छ, जसले गर्दा सामान्य जीवन प्रभावित भइरहेको छ। राभा काठनी, शान्तिपुर र मालभोग गाउँका धेरै भाग बाढीबाट प्रभावित भएका छन्। बाढको कारण यातायात अवरुद्ध भएको छ र धेरै विद्यालयहरूमा पठन पाठन पनि बाधित बनेको छ। स्थानीय बासिन्दाहरूले धेरै कठिनाइको सामना गरिरहेका छन्। यसैबीच सोनारीमा 5 दिनमा पनि बाढीको स्थितिमा सुधारको कुनै सङ्केत देखिएको छैन। सोनारी सहर र वरपरका धेरै क्षेत्रहरू डुबाउको स्थिति छ। बाढी प्रभावित बासिन्दाहरूले स्थानीय जनप्रतिनिधिहरू र प्रशासनले आफ्नो दुर्दशालाई व्यवस्था गरेको आरोप लगाएका छन्। मादक पदार्थ विरुद्धको अभियान अन्तर्गत असमको विश्वनाथ पुलिसले मोस्ट वान्टेड तस्कर उस्मान अलीलाई सफलतापूर्वक पक्राउ गरेको छ। गुवाहाटीबाट अरुणाचल प्रदेश जाँदै गरेको रात्री बसमा गरेको अभियानको क्रममा उनलाई पक्राउ गरेको हो। पुलिसका अनुसार खोजीको क्रममा उस्मान अलीको झोलाबाट व्यापक मात्रामा प्रतिबन्धित मादक पदार्थ बरामद गरेको थियो। प्रारम्भिक जाँचमा आरोपीले उक्त मादक पदार्थ तस्करीको उद्देश्यले अरुणाचल प्रदेशमा लगिरहेको खुलासा भएको छ। बरामद गरेका मादक पदार्थहरू जाँच एजेन्सीहरूको आँखा छल्न 21 माइक्रो सेन्टिफ्युज ट्युबहरूभित्र लुकाएको थियो। पुलिसले मादक पदार्थ जप्त गरी मुद्दा दर्ता गरेको छ। यस तस्करी नेटवर्कसँग सम्बन्धित अन्य व्यक्तिहरूको पहिचान गर्न र लागु औषधको स्रोत र गन्तव्य पत्ता लगाउन थप जाँच भइरहेको छ। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले प्रेस क्लब अफ सिक्किमको अध्यक्ष पदमा निर्वाचित भएका समीर हाङ लिम्बू तथा कार्यसमितिका सम्पूर्ण नवनिर्वाचित सदस्यहरूलाई हार्दिक बधाई तथा शुभकामना दिनुभएको छ। आकाशवाणीबाट समाचार पुरा भयो। 3:45 मा समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

नमस्कार आदरणीय श्रोतागण, कार्यक्रम विश्व महामीको पर्खाइमा रहनुभएका हाम्रा तमाम श्रोतावर्गमा म सञ्चालिका मोना तामाङको हार्दिक अभिवादन। श्रोताहरू, आजको कार्यक्रमको यस अङ्कमा हामी चर्चा गर्नेछौँ बहुमुखी प्रतिभाका धनी कवि गुरु रविन्द्रनाथ ठाकुरबारे। उहाँबारे यहाँहरूसँग चर्चा गर्न अघि कार्यक्रमको थालनीमा यहाँहरू समक्ष राखिरहेछु यो साङ्गीतिक कोशीली, आनन्द लिनुहोला।

स्वागत छ यहाँहरू सम्पूर्ण सम्पूर्णलाई कार्यक्रम विश्वमा हामीमा। कविगुरु रविन्द्रनाथ ठाकुरको नाम भारतको इतिहासमा सुनौलो अक्षरमा अङ्कित छ। उहाँ एक यस्ता व्यक्तित्व जसले बंगाल पुनर्जागरणको समय जीवनका विविध पाटोहरूलाई विकसित गर्न धेरै कार्यहरू गरे। उहाँलाई हामी विश्व कविको रूपमा चिन्ने गर्छौ। तर तिनी एक कवि मात्र थिएनन्, कविका साथसाथै उनी एक कुशल लेखक, गीतकार, चित्रकार, शिक्षा शास्त्री, समाज सुधारक एवं दार्शनिक थिए। यसोसले हामी भन्न सक्छौ उनी एक बहुमुखी प्रतिभाका धनी थिए। उनको यही प्रतिभाकै कारण उनलाई गुरुदेव एवं विश्वकविको उपाधि दिएको हो। बंगालमा सन् 1861 जन्मिएका रविन्द्रनाथ ठाकुरले आफ्नो लेखन र विचारले सम्पूर्ण विश्वलाई नै प्रभावित गरे। रविन्द्रनाथ ठाकुरको मुख्य पहिचान भने कविको रूपमा नै छ। उनको काव्य संग्रह गीताञ्जलीले उनलाई सन् 1913 एसियाकै पहिलो व्यक्तिको रूपमा साहित्यमा नोबेल पुरस्कार प्राप्त गरायो। उनका कवितामा प्रकृति, प्रेम, मानवता र ईश्वरप्रतिको भक्ति पाइन्छ। निर्झरको स्वप्नभङ्ग, बलाका जस्ता कविता नेपाली विद्यार्थीहरूले पनि पढ्छन्। उपन्यास गोरा, घोरेर बाहिरे, छोटो कथा काबुलीवाला, नाटक रक्तकर्बी उनको गद्य लेखनको उत्कृष्ट नमुनाहरू हुन्। उनले बंगाली साहित्यलाई विश्व स्तरमा नै प्रसिद्ध बनाए। उनले करिब 3000 गीत रचना गरे। यो गीतलाई रविन्द्र संगीत भनिन्छ। उनका गीतमा शास्त्रीय संगीत, लोक संगीत र आफ्नै मौलिकताको संगम रहेको छ। भारतको राष्ट्रगान जनगण मन र बंगलादेशको राष्ट्रगान आमर सोनार बंगला दुवै उनैका रचना हुन्। दुई देशको राष्ट्रगान लेख्ने एकमात्र व्यक्ति उनी हुन्। उनका गीत आज पनि बंगाली समुदायको दैनिक जीवनको अंग बनिरहेको छ। यसोसले उनी एक अति सम्पन्न संगीतकार पनि हुन्।

60 वर्षको उमेरपछि रविन्द्रनाथ ज्यूले चित्रकला सुरु गरे। उनले कुनै औपचारिक शिक्षा नलिए पनि उनका 2000 भन्दा बढी चित्र विश्व प्रसिद्ध छन्। उनका चित्रमा रङरेखाको अद्भुत प्रयोग पाइन्छ। शिक्षाको क्षेत्रमा उनको योगदान अझ ठूलो छ। उनले परम्परागत कक्षा कोठाको शिक्षाको विरोध गरे। प्रकृतिको काखमा रुख मुनि बसेर पढाउने शान्तिनिकेतन विद्यालय उनैले नै स्थापना गरे, जो आज विश्व प्रसिद्ध छ र विश्वभरबाट यहाँ विद्यार्थीहरू पढ्न आउने गर्छन्। शिक्षाले मनलाई मुक्त बनाउनु पर्छ, बाँध्नु हुँदैन भन्ने उनको विचार थियो। आजको खुल्ला शिक्षा एवं रचनात्मक शिक्षाको अवधारणा उनैले नै दिएका हुन्। रविन्द्रनाथ साँच्चिकै मानवतावादी थिए। उनी जातपात, साम्प्रदायिकता र राष्ट्रियताको साँघुरो भावनाको विरोध गर्दथे। विश्व मानव बन्नुपर्छ भन्ने उनको सन्देश थियो। उनले रक्षाबन्धन चाडलाई हिन्दू मुस्लिम एकताको प्रतीक बनाए। किसानहरूको आर्थिक अवस्था सुधार्न श्रीनिकेतनमा ग्रामीण विकासको काम पनि सुरु गरे। समग्रमा भन्नुपर्दा रविन्द्रनाथ ठाकुर एक व्यक्तित्व होइन तर एक सम्पूर्ण संस्था नै थिए। उनी बङ्गालको मात्र होइन पुरै विश्वको गौरव हुन्। कविता लेखेर उनले मन छोए, गीत बनाएर आत्मा छोए, चित्र कोरेर आँखा छोए र शिक्षा दिएर मस्तिष्क छोए। उनले भनेका छन्, जहाँ ज्ञान निशुल्क छ, जहाँ संसार साँघुरो घरेलु पर्खारमा विभाजित छैन, त्यही मेरो देश हो। हाम्रो निम्ति उनी प्रेरणाका स्रोत हुन्। उनको जीवनबाट हामीले सिक्नुपर्ने कुरा यो हो कि एकजना मानिसले बहुमुखी प्रतिभा देखाएर आफ्नो देश र विश्वलाई धेरै ठूलो सेवा गर्न सक्छ। त्यसैले रविन्द्रनाथ ठाकुर युगौँ युगसम्म गुरुदेव बनेर हाम्रो मुटुमा बाँचिरहनुहुनेछन्।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्थ्यो कार्यक्रम विश्वमा हामी, जसमा आज हामीले चर्चा गर्यौँ बहुमुखी प्रतिभाका धनी कविगुरु रविन्द्रनाथ ठाकुरबारे। उहाँबारे यहाँहरूसँग यसरी चर्चा गर्दा गर्दै अब भने हाम्रो कार्यक्रमको समाप्ति यही नै हुँदछ श्रोता, र अब म पनि यहाँहरूबाट बिदा चाहन्छु। आगामी दिनहरूमा यस्तै रोचक एवं जानकारीमूलक विषयहरू लिएर फेरि पनि यहाँहरू समक्ष उपस्थित रहनेछु। तबसम्मलाई आज्ञा दिनुहोस्। हवस् त, नमस्ते।

नमस्कार आदरणीय श्रोता, विविध वार्ताको कार्यक्रममा यहाँहरू सम्पूर्ण सम्पूर्णलाई हार्दिक स्वागत। आजको वार्ताको यस अङ्कमा प्रस्तुत छ एक वार्ता जसको विषय रहेको छ सुन्दर ऐतिहासिक स्मारक, भारतको प्रवेशद्वार, गेटवे अफ इन्डिया।

श्रोता, मुम्बईको समुद्री किनारमा अरब सागरलाई हेर्दै गर्वको साथ उभिएको विशाल संरचना हो गेटवे अफ इन्डिया। यसलाई हामी नेपालीमा भारतको प्रवेशद्वार भनेर भन्ने गर्छौँ। यो केवल एउटा ढोका मात्र होइन, यो भारतको इतिहास, गौरव र बलिदानको साक्षी हो। यसको भव्यता र ऐतिहासिक महत्वकै कारण यसलाई मुम्बईको ताज पनि भनिन्छ। गेटवे अफ इन्डिया निर्माण हुनुको एक मुख्य कारण थियो सन् 1911 भारत भ्रमणमा आउनुभएका इङ्ल्यान्डका राजा जर्ज पञ्चम र रानी मेरीको स्वागत गर्नु। उहाँहरू मुम्बईको समुद्री बाटो भएर भारत प्रवेश गर्नुभएको थियो। उहाँहरूको स्वागतमा एउटा भव्य स्मारक बनाउने निर्णय गरियो, जसको डिजाइन स्कटिस वास्तुकार जर्ज विटेटले गरेका थिए। निर्माण कार्य सन् 1915 सुरु भएर सन् 1924 सकिएको थियो। यसलाई बनाउन पहेँलो बेसाल्ट ढुङ्गा र ठोस कङ्क्रिट प्रयोग गरिएको छ। निर्माणमा करिब 21 लाख रुपियाँ खर्च भएको थियो भन्ने तथ्य थाहा लाग्दछ। त्यस बेलाको समयमा यो निकै ठुलो रकम थियो। यसको वास्तुकला र बनावटको कुरा गर्न पर्दा यो इन्डो सर्सेनिक शैलीको उत्कृष्ट नमुना हो श्रोता। यो शैलीमा भारतीय, इस्लामिक र पश्चिमी वास्तुकलाको मिश्रण पाइन्छ। यसको उचाइ 26 मिटर अर्थात् करिब 8 तल्ले भवन बराबर छ। बीचमा एउटा ठुलो कमान छ जसको उचाइ 15 मिटर रहेको छ। कमानको दुवैतिर ससाना गुम्बज र झ्यालहरू छन्। माथिल्लो भागमा 4 वटा बुर्जाहरू छन्। समुद्रको छेउमा भएको यसको पछिल्लोपट्टि फराकिलो सिँढी छ जहाँबाट डुङ्गा जहाजमा चढिन्छ। साँझपख यहाँको बत्ती बलेपछि यो अझ सुन्दर एवं रमणीय देखिन्छ। गेटवे अफ इन्डियाको ऐतिहासिक महत्व धेरै ठुलो छ। एउटा कुरो विरोधाभासपूर्ण छ, जुन ढोकाबाट राजा जर्ज पञ्चम भारत प्रवेश गरेका थिए त्यही ढोकाबाट सन् 1948 अन्तिम

पटक ब्रिटिस सेनाका अन्तिम समूह भारत छोडेर गएका थिए। अर्थात् यो ढोका भारतमा ब्रिटिस साम्राज्यको सुरुवात र अन्त्य दुवैको साक्षी हो। त्यसैले यसलाई भारतको प्रवेशद्वार मात्र होइन तर ब्रिटिस राजको विदाई द्वार भनेर पनि हामी भन्न सक्छौँ। श्रोताहरूले सुन्दै हुनुहुन्छ विविध वार्ताको कार्यक्रम, जसमा आज हामी चर्चा गर्दैछौँ भारतको एक सुन्दर ऐतिहासिक स्मारक गेटवे अफ इन्डिया बारे। यसबारे यहाँहरूसँग थप चर्चा गर्नेछु। अहिलेलाई पनि आउनुहोस्, एकैछिन रमाइलो गरौँ अनि सुनौँ यो गीत।

पुनः स्वागत छ यहाँहरू सुन्दै हुनुहुन्छ विविध वार्ताको कार्यक्रम, जसमा आज हामी चर्चा गर्दैछौँ सुन्दर ऐतिहासिक स्मारक गेटवे अफ इन्डिया बारे। साल 1947 भारत स्वतन्त्र भएपछि यहाँ ठूलो समारोह भएको थियो र अन्तिम ब्रिटिस सिपाही एचएमएस नाइजेरिया जहाजमा चढेर फिर्ता गएका थिए। आज गेटवे अफ इन्डिया मुम्बईको मात्र होइन पुरै भारतको एक पहिचान बनिसकेको छ। यो भारतको सबैभन्दा धेरै फोटो खिचिने र भ्रमण गरिने ठाउँहरू मध्ये एक हो। हरेक दिन पर्यटकहरू हजारौंको संख्यामा यहाँ पुग्ने गर्छन्। यसैको ठिक अगाडि छत्रपति शिवाजी महाराजको घोडामा बसेको विशाल मूर्ति रहेको छ। साँझपख यहाँ स्थानीय मानिस र पर्यटकहरूको भीड लाग्ने गर्दछ। निष्कर्षमा भन्नुपर्दा गेटवे अफ इन्डिया ढुङ्गा र सिमेन्टले बनिएको संरचना मात्र होइन, यसले भारतको 200 वर्षको गुलामी र 75 वर्षको स्वतन्त्रताको कथा भन्दछ। यसले हामीलाई सम्झाउँछ कि हाम्रा पुर्खाहरूले कति सङ्घर्ष गरेर यो स्वतन्त्रता प्राप्त गरेका थिए। कविगुरु रविन्द्रनाथ ठाकुरले भनेका थिए, अतीतलाई बिर्सिने जातिको कहिले पनि भविष्य राम्रो हुँदैन। गेटवे अफ इन्डिया हाम्रो त्यही अतीतको जीवित स्मारक हो। मुम्बई गएपछि यो ठाउँ नहेरी फर्किनु भनेको मुम्बईलाई नहेरी फर्किनु सरह हो। यो साँच्चै भारतको गर्व र पहिचानको प्रतीक हो।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्थ्यो विविध वार्ताको कार्यक्रम, जसमा आज हामीले चर्चा गर्यौं सुन्दर ऐतिहासिक स्मारक गेटवे अफ इन्डिया बारे। यसबारे यहाँसँग यसरी चर्चा गर्दा गर्दै अब भने हाम्रो कार्यक्रमको समाप्ति यही नै हुँदछ श्रोता, र अब म पनि यहाँहरूबाट बिदा चाहन्छु। हवस् त, नमस्ते।

0: श्रद्धा, अब समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, अब समाचार मनिषा छेत्रीबाट सुन्नुहोस्। मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले आज मध्यप्रदेशको श्योपुर जिल्ला स्थित कुनो राष्ट्रिय निकुञ्जमा चिता कमान्ड एन्ड कन्ट्रोल सेन्टरको भ्रमण गर्नुभयो। युवा मामिला तथा खेलकुद मन्त्री डाक्टर मनसुख मान्डवियाले भोलि केरलममा फिटनेस, खेल उत्कृष्टता र खेलहरूमा जनभागीदारीलाई प्रवर्धन गर्ने विभिन्न कार्यक्रमहरूमा भाग लिनुहुनेछ। पश्चिम बंगाल सरकारले आफ्नो पहिलो पूर्ण बजेट 2026-27 राज्य कर्मचारीहरूको लागि महँगी भत्ता 20% बढाएको छ। तमिलनाडू विधानसभामा आज कर्नाटकको प्रस्तावित मेकेदातु बाँध परियोजनामाथि चर्चा भयो र ब्रिटेनका प्रधानमन्त्री केयर स्टारमरले प्रधानमन्त्री र लेबर पार्टीको नेताको पदबाट राजीनामाको घोषणा गर्नुभएको छ। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मूले आज मध्यप्रदेशको श्योपुर जिल्ला स्थित कुनो राष्ट्रिय निकुञ्जमा चिता मित्रो र सहरिया जनजातिका सदस्यहरूसँग अन्तर्क्रिया गर्नुभयो। उहाँले प्रोजेक्ट चितामा उनीहरूको योगदानको प्रशंसा गर्नुभयो र यस महत्वाकांक्षी संरक्षण कार्यक्रमको सफलतामा स्थानीय समुदायको सक्रिय सहभागिताले महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्नुभयो। यसअघि राष्ट्रपतिले कुनो राष्ट्रिय निकुञ्जमा सफारी गर्नुभयो र चितुवा स्थानान्तरण परियोजनाको प्रगतिको समीक्षा गर्नुभयो। उहाँले चिता कमान्ड एन्ड कन्ट्रोल सेन्टरको भ्रमण गर्नुभयो। उहाँले प्रोजेक्ट चिता सम्बन्धी प्रदर्शनी हेर्नुभयो र जनावरहरूको अनुगमन, ट्र्याकिङ र संरक्षण गर्न गरिएका उपायहरूबारे जानकारी लिनुभयो। अधिकारीहरूले राष्ट्रपतिलाई भारतमा हाल 52 चितुवा रहेको, जसमध्ये 49 कुनो राष्ट्रिय निकुञ्जमा रहेको अनि 3 गान्धी सागर वन्यजन्तु अभयारण्यमा स्थानान्तरण गरिएको जानकारी गराए। अधिकारीहरूले राष्ट्रपतिलाई चितुवाको लागि जंगलभित्र विकसित ट्र्याकिङ प्रणाली, संरक्षण पहल र पानी सुविधाहरूको बारेमा पनि जानकारी गराए। प्रधानमन्त्री मोदीले 2022 नामिबियाबाट ल्याइएको 8 चितुवालाई कुनो राष्ट्रिय निकुञ्जमा छोडेर प्रोजेक्ट चिता शुरू गर्नुभएको थियो। रोजगारी र जनकल्याणलाई प्रवर्धन गर्दै पश्चिम बंगाल सरकारले आफ्नो पहिलो पूर्ण बजेट 2026-27 विभिन्न राज्य विभागहरूमा 1,00,000 रिक्त पदहरू भर्ने योजनाको घोषणा गरेको छ। वित्त मन्त्री स्वप्न दासगुप्तले आज प्रस्तुत गर्नुभएको प्रस्तावमा यी नयाँ नोकरीहरू 33%

0: महिलाहरूको लागि आरक्षित गरिने बताउनुभयो। यसमा शिक्षक र शिक्षा विभागका कर्मचारीहरूका लागि 50,000 पदहरू र पुलिस विभागमा 20,000 नियुक्तिहरू समावेश छन्। नोकरी खोज्नेहरूलाई सहयोग गर्न सरकारले हालको 5 वर्षको उमेर छुटलाई थप 2 वर्ष बढाउने निर्णय गरिएको छ। आवश्यकता अनुसार अग्निवीरहरूको लागि 10% आरक्षणको व्यवस्था गरिएको छ।
1: राज्य सरकार ने सरकारी अर्ध सरकारी कर्मचारी शिक्षक और शिक्षा कर्मियों के लिए 20% महंगाई भत्ते में वृद्धि की घोषणा की है। महंगाई भत्ता बढ़ के 38% हो जाएगा। यही सुविधा पेंशन भोगियों को भी मिलेगा। वित्त मंत्री ने बताया कि ये दर 1 अक्टूबर से लागू होगी। वित्त मंत्री ने बताया कि वर्तमान में राज्य पर कुल ऋण 8,15,891 करोड़ रुपए की है। इस कारण सामाजिक परियोजनाओं और वित्तीय शासन की बीच संतुलन बनाए रखना सरकार की सबसे बड़ी परीक्षा है। बजट में अन्नपूर्णा योजना के लिए 36,000 करोड़ रुपए की प्रावधान किया गया है। पार्श्व शिक्षक का वेतन 5,000 रुपए बढ़ाया गया है। आंगनवाड़ी कर्मी और आशा कर्मियों के लिए मासिक मानदेय में 5,000 रुपए की वृद्धि की गई है। चंदीपन दासगुप्ता के साथ काशफी नाहर, आकाशवाणी समाचार, कोलकाता।
0: पूर्वाधार क्षेत्रमा राज्य सरकारले कोलकाता क्षेत्रको लागि कल्याणी नजिकै नयाँ ग्रीनफिल्ड विमानस्थल प्रस्ताव गरेको छ र यस परियोजनाको लागि 1,000 देखि 1,500 एकड़ जमिन पहिचान गर्ने योजना बनाएको छ। पुरुलिया, बालुरघाट र मालदामा क्षेत्रीय विमानस्थलहरू पनि प्रस्ताव गरिएको छ। बजेटमा 2 प्रमुख रक्षा केन्द्रहरूको विस्तार र विकासलाई सहयोग गर्न हासिमारा वायुसेना स्टेशनलाई 25 एकड़ र कलाईकुँडा वायुसेना स्टेशनलाई 37 एकड़ जमिन छुट्याइने प्रस्ताव पनि गरिएको छ। बजट पेश गर्दै वित्त मन्त्री स्वपन दास गुप्तले राज्यमा 3 नयाँ नगरपाली गठन गरिने प्रस्ताव गर्नुभयो। सिलगढ़ीको शिव मन्दिरलाई नगरपालिका बनाइने, उत्तर बंगालको गाजोल र चञ्चल पनि नगरपालिका बनाइनेछ। समाचार आकाशवाणीबाट सुन्नुहुँदैछ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIR न्यूज कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। युवा मामिला तथा खेलकुद मन्त्री डाक्टर मनसुख मान्डवियाले भोलि केरलममा फिटनेस, खेल उत्कृष्टता र खेलहरूमा जनभागीदारीलाई प्रवर्धन गर्ने विभिन्न कार्यक्रमहरूमा भाग लिनुहुनेछ। उहाँले तिरुवनन्तपुरमको चकाई आईटीआईदेखि शङ्कुमुघम समुद्र तटसम्म साइकल र्याली साइक्लिङ बाइ द सीको शुरूआत गर्नुहुनेछ। श्री मान्डवियाले मायालोममा रहेको जीवी राजा स्पोर्ट्स स्कूलको पनि भ्रमण गर्नुहुनेछ, जुन देशको एक प्रतिष्ठित खेल संस्था हो जसले भारतीय खेलकुदका लागि धेरै उत्कृष्ट खेलाडीहरू दिएको छ। भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीनले आज लुधियानामा प्रसिद्ध कृषि वैज्ञानिक तथा पद्मभूषण पुरस्कारद्वारा सम्मानित सरदार सिंह जोहलसँग भेट गर्नुभयो। श्री नवीनले पंजाबको कृषि संकटको बारेमा चर्चा गर्नुभयो। बैठकपछि श्री नवीनले कृषि क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको व्यक्तिसँग अन्तर्क्रिया गर्न पाउँदा आफूलाई सौभाग्य प्राप्त भएको बताउनुभयो। उहाँले श्री जोहलसँगको आफ्नो चर्चाले कृषि मुद्दाहरूमा बहुमूल्य अन्तर्दृष्टि प्रदान गरेको विश्वास व्यक्त गर्नुभयो। भाजपाका राष्ट्रिय अध्यक्षले आफ्नो विचार सुझाव राष्ट्रको लागि लाभदायक हुने विश्वास व्यक्त गर्नुभयो।
2: मैं मानता हूं कि ऐसी शख्सियत जिसने किसानों की भावनाओं को समझा, कृषि को समझा और कृषि को कैसे एक सही रूप से आगे बढ़ाया जाए, इस चीज को उन्होंने एक रिसर्च के रूप में देखा है, तो निश्चित रूप से ऐसे शख्सियत से मिलना मेरे लिए भी सौभाग्य का विषय है।
0: प्रधानमन्त्री नरेन्द्र मोदीले आज कानून तथा न्याय मन्त्री अर्जुन राम मेघवालको एउटा लेख साझा गर्नुभयो। लेखले कानूनी प्रणालीलाई सुदृढ पार्ने, न्याय प्रक्रियालाई सरल बनाउने र नागरिकहरूको लागि सरकारी सेवाहरू अझ सुलभ बनाउने सरकारको प्रयासलाई प्रकाश पार्छ। आफ्नो लेखमा श्री मेघवालले न्यायिक संस्थाहरूले एक पुलको रूपमा काम गर्छन् जसले प्रत्येक सरोकारवालाहरूलाई न्याय र सामूहिक हितको व्यापक खोजीमा विश्वास, अपनत्व र सम्बन्धको भावना विकास गर्न मद्दत गर्दछ भनी बताउनु भएको छ। तमिलनाडु विधानसभामा आज कर्नाटकको प्रस्तावित मेकेदातु बाँध परियोजनामाथि चर्चा भयो। एआईएडीएमके, पीएमके र सीपीएम लगायत विपक्षी दलहरूले यस परियोजनाले कावेरी जल बाँडफाँडमा प्रतिकूल असर पार्ने र तमिलनाडुको हितलाई हानि पुर्याउन सक्ने चिन्ता व्यक्त गरे। राज्य सरकारले तमिलनाडुको जल अधिकारको रक्षा गर्न प्रतिबद्ध रहेको बताउँदै परियोजनामाथि विरोध दोहोर्यायो। सरकारले मेकेदातु जल न्यायाधिकरण गठनको माग गर्दै विधानसभामा सर्वसम्मतिले पारित प्रस्तावलाई पनि उद्धृत गर्यो। ब्रिटेनका प्रधानमन्त्री केयर स्टारमरले प्रधानमन्त्री र लेबर पार्टीको नेताको पदबाट राजीनामाको घोषणा गर्नुभएको छ। आफ्नै पार्टीभित्रबाट बढ्दो दबावका बीचमा उहाँले डाउनिङ स्ट्रीटमा आफ्नो कार्यकाल समाप्त गर्नुभयो। राजीनामा घोषणा गर्नुअघि स्टारमर आफ्नै श्रीमतीसँग 10 डाउनिङ स्ट्रीटबाट निस्के, जहाँ जनताले उहाँलाई उत्साह र तालीले स्वागत गरेका थिए। उहाँले 2 वर्ष अघि डाउनिङ स्ट्रीटमा आफ्नो आगमनलाई आफ्नो जीवनको गर्वको क्षण भनेर वर्णन गर्नुहुँदै लाखौंको जीवन परिवर्तन गर्ने उद्देश्यले राजनीतिमा प्रवेश गरेको बताउनु भएको थियो। यो समाचार युट्युबमा 8AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तिममा पुनः एकपल्ट मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले आज मध्यप्रदेशको श्योपुर जिल्लास्थित कुनो राष्ट्रिय निकुञ्जमा चिता कमान्ड एण्ड कन्ट्रोल सेन्टरको भ्रमण गर्नुभयो। युवा मामिला तथा खेलकुद मन्त्री डाक्टर मनसुख मांडवियाले भोलि केरलममा फिटनेस, खेल उत्कृष्टता र खेलहरूमा जनभागीदारीलाई प्रवर्धन गर्ने विभिन्न कार्यक्रमहरूमा भाग लिनुहुनेछ। पश्चिम बंगाल सरकारले आफ्नो पहिलो पूर्ण बजेट 2026-27 राज्य कर्मचारीहरूको लागि महँगी भत्ता 20% बढ़ाएको छ। तमिलनाडु विधानसभामा आज कर्नाटकको प्रस्तावित मेकेदातु बाँध परियोजनामाथि चर्चा भयो र ब्रिटेनका प्रधानमन्त्री केयर स्टारमरले प्रधानमन्त्री र लेबर पार्टीको नेताको पदबाट राजीनामाको घोषणा गर्नुभएको छ। सुन्नुहुँदै थियो आकाशवाणीबाट समाचार पूरा भयो।